0: जब इल्म और अकल से बहरावर नहीं होते ना, बहरामंद नहीं होते, बेबहरा होते हैं, उनको नहीं पता होता, तो वो कभी कभी जितने रिफाइंड और ज़ौक आपका बढ़ जाता है ना, जहाँ पे लोगों को बिठाने में, संभाल के रखने में, जिन रिश्तों को सालों लग जाते हैं, किसी आदमी की हुई बात या किया हुआ एक्शन एकदम आदमी को आपकी ज़िंदगी से निकाल सकते हैं। तो इसीलिए कम कम में बहुत है, थोड़ा बहुत हो जाता है, कम इंटरेक्शन रखें। देने वाले बन सकते हैं तो दें ज़्यादा, लें लोगों से कम। लोग बहुत कुछ बाय द वे आपको देना चाहते हैं, लेकिन उसके बदले वो आपसे क्या लेना चाहते हैं उनको पता ही नहीं, और जो वो लेना चाहते हैं वो आप एक हद से आगे दे ही नहीं सकते। ये सब जानने के बाद, इतने रिश्ते ज़िंदगी में बनाने के बाद, मेरे ऐसे ऐसे लोगों से रिश्ते हैं जो मुझे खुद बताते हैं, आपको पता है हम मरजाएंगे, मैंने कहा हाँ जी, तो क्यों मुझे बताते रहते हो भाई, आपको पता है हम ऐसे हैं, हम वैसे हैं, हम फलां, तो मैं क्या करूँ, मुझे नहीं फ़र्क पड़ता, आप उसी रब के बंदे हैं जिसका मैं हूँ। आप अमल क्या करते हैं, आप मुंह से जो बोलते हैं उस पर रियलिटी में रह रहे हैं कि नहीं, आप जो मुझे कह रहे हैं वो कर पाएंगे कि नहीं, मेरे साथ चलना एक मुश्किल काम है, आप चल पाएंगे कि नहीं, क्योंकि कल कोई आपका प्यारा आ जाएगा वो आपको ले जाएगा, कल आपका मज़हब आ जाएगा वो आपको ले जाएगा, क्योंकि आपको ये पता ही नहीं कि तमाम मज़ाहिब एक मज़हब के ऊपर खड़े हैं, वो है इंसानियत, और उसका आपसे कोई ताल्लुक नहीं है, और बाकी सारे रिश्ते भूल जाएंगे आपको, ये सब गायब हो जाते हैं। यही माँ बाप आपसे दुखी हो जाएंगे, नाराज़ हो जाएंगे, इनको आप पैसे ना भिजवाएं, इनकी मर्ज़ी ना करें, फिर देखें। यही बच्चे एक वक्त के बाद, मैं कितने ही बच्चों को जानता हूँ, ना आपसे मिलना चाहते हैं ना बात करना चाहते हैं, आपने जो भी इन्वेस्टमेंट की है वो सारे की सारी ज़ाया हो जाएगी, और खुदा इसी दुनिया में आपको ये सब करके भी दिखा देगा, क्योंकि हम इस काम के लिए परमानेंट रहने के लिए आए नहीं, हज़ार साल के लिए थोड़ी आए हम, ये हमें लगता है हम इतने पैसे जमा करें जैसे हज़ार साल के लिए आए, हमें लगता है हम ये बचा लेंगे वो बचा लेंगे, आप कुछ भी नहीं बचा सकते। जब तक रब कहता है तुम दोनों जहानों के ख़जाने भी लुटा दो, तो दो इंसानों के बीच में मोहब्बत नहीं, दिलों में मोहब्बत नहीं पैदा कर सकते, वो मैं करता, तो अगर वो है तो वो रहेगी, दुश्मन भी है तो रहेगी, वो इज्जत करेगा आपकी, नहीं है और आपने नहीं कमाई तो वो आपकी नहीं। दो चीज़ें, एक तो यह आपको कमानी पड़ती है चीज़, कोई भी चीज़ कमानी पड़ती है आपको, कुछ भी वैसे नहीं मिलता, कभी आप इंटेंशनली कमा लेते हैं, कभी अनइंटेंशनली भी आप कमा जाते हैं, और दूसरा वो चीज़ आपको गिफ्ट में मिलती है। दो चीज़ों के अलावा और कोई रास्ता नहीं है इस दुनिया में कुछ भी और उठाने का, और वो जो गिफ्ट में मिला है उसके साथ एक टेस्ट है, वो वापस भी लिया जा सकता है, और जो मेहनत से कमाया है वो भी वापस जा सकता है, लेकिन क्योंकि आपने कमाया आपको पता है मैं दोबारा कमा लूँगा, दोबारा बना लूँगा। मैं बोर तो नहीं कर रहे हम आपको?
1: नहीं नहीं अजादला, बिल्कुल भी नहीं है। तो अजादला, क्या अनकंडीशनल लव फिर एग्जिस्ट करती है कि नहीं?
0: देखिए, अनकंडीशनल लव जो है ना, उसको एग्जिस्ट करने की ज़रूरत नहीं है इंसान होने के नाते। कंडीशनल लव भी अगर हम लव भी कर लेना, हम कंडीशनल भी, देखिए माँ बच्चे को कितना ख्याल रखती है, जब वो जिस्म का हिस्सा होता है तब भी ख्याल रखती है, जब वो दुनिया में आता है उस वक्त भी ख्याल रखती है, उसका यही काम है। और बच्चा आगे से उसके साथ अगर कुछ उल्टा सीधा करेगा, बहुत कुछ, बहुत बड़ी बड़ी ज्यादतियाँ भी करते हैं, बट कर जाती है वो बर्दाश्त, कोई बात नहीं, क्योंकि असल में लव है देने का नाम, लेना लूना कुछ नहीं होता। मोहब्बत आपके अंदर एक चीज़ है, जैसे आपके अंदर एक एनर्जी है तो है, जैसे आपके अंदर ऑनेस्टी है तो है, जैसे आपके अंदर अच्छाई है तो है, अगर है तो फिर आपको ये कहीं ना कहीं देनी है, दिखानी है, दिखेगी ये। जैसे बेवकूफ़ी नहीं छुप सकती ना, वैसे अकलमंदी भी नहीं छुप सकती, आप जो मर्ज़ी कर लें। बिल्कुल इसी तरह मोहब्बत, अनकंडीशनल मोहब्बत की ज़रूरत ही नहीं। आपका एक दोस्त है आपके साथ अच्छे हैं, वो अगर आपके साथ अच्छा है आगे से तो बुरी बात है ये, कंडीशंस में भी आ जाए कोई बात नहीं। इंसान की जितनी मोहब्बत है, क्योंकि इंसान जो है ना, रब अनकंडीशनल मोहब्बत कर सकता है क्योंकि उसके पास अनलिमिटेड टाइम है, अनलिमिटेड रिसोर्सेज हैं, अनलिमिटेड विजडम है, अनलिमिटेड सब कुछ है। इंसान के पास लिमिटेड टाइम है, लिमिटेड विजडम है, लिमिटेड सब कुछ है। अगर उसमें वो ट्रांजैक्शनल भी चीज़ें करते हैं तो कोई बात नहीं, कुछ दे लेके है तो कोई बात नहीं। माँ बेटे का रिश्ता भी देने लेने पे ही है, दोस्तों का भी देने लेने पे है, क्योंकि दुनिया में सब कुछ आप नहीं खा सकते, आपको शेयर करना है, सब कुछ आप नहीं जान सकते, आपको शेयर करना है। ये कंडीशन बहुत अच्छी चीज़ है, देयर इज़ नथिंग रॉन्ग विद इट। कंडीशंस के साथ ही पूरी कर लो भाई, समझ रही हैं? जो वाउज किए हैं वही पूरे कर लो, जो मुंह से बोला है वही पूरे कर लो, लोग वही पूरे नहीं कर रहे होते, वो मान ही नहीं रहे होते, ये तो बात ही नहीं थी। तो फिर शायर बेचारा कहता है जिसने चाहा है खुद को चाहा है, اور خود کو کیسے چاہا ہے کہ آپ کی کوئی عزت ہی نہیں ہے, آپ کی کوئی سے ہی نہیں ہے. آپ جب بات کرتے ہیں دنیا میں اتنے برے حالات ہیں دنیا کے, آپ جب کوئی بات کرتے ہیں نا, مجھے پتہ کیسے پتہ چلتا ہے ایک آدمی ہوش میں ہے کہ نہیں. میں جب اس سے بات کرتا ہوں اس کو مجھے دوسری دفعہ تیسری دفعہ چوتھی دفعہ کہنا پڑے میں سمجھ کوئی بات نہیں خیر ہے, لیکن جب اس کو مجھے 50-100 دفعہ کہنا پڑے تو اس کا مطلب ہے اب یہ کانڈ ہو چکا ہے, اس کا یہ کبھی بھی واپس نہیں آئے گا. یہ سمن بکمن ہمیون والی بات, یہ بہرے ہیں سے شروع ہوتا ہے کیونکہ سن نہیں رہے. خدا کتاب میں بھی سیکوینس میں بتاتا ہے بہرے ہیں, گنگے ہیں, اندھے ہیں, اور یہ کبھی واپس نہیں آئیں گے. تو پھر آدمی کوشش کرتا رہتا ہے کیونکہ اس میں کوئی نہ کوئی تو اچھی بات ہوتی ہے اس بندے میں. آپ زیرو تو نہیں کر سکتے سارا کچھ نا, پارٹلی بھی اگر آپ کو کچھ اچھائی مل جاتی ہے تو پارٹلی کو یوز کر کے آپ نے اس سے ہول بنانے کی کوشش کرنی ہے, کیونکہ رب نے یہ سب چیزیں ایسی رکھی ہیں, لوگوں کے اندر چیلنجز رکھے. سب کو عقل آ جائے تو آپ کو لگتا ہے ہم اور آپ بات کر رہے ہوتے آج. مطلب اس کا وہ مطلب نہیں جواب ہے, اس کا مطلب یہ ہے میرا دوست تھا وہ کہتا تھا بھائی تو ایسے کلپتا رہتا ہے, اگر سب کو یہ ساری باتیں سمجھ آ جائیں تو تجھے کون سنے گا. تو اس کو آگے میں کہتا ہوں میں تو عقل مند بھی نہیں ہوں, تو کہتا ہے خود سوچ تو عقل مند بھی نہیں ہے تو تجھے سننے کے لیے لوگ آ جاتے ہیں. تو باقی تو میں اس زمانے میں, اور میں نے کیوں کہا تو بے وقوفوں کی باتیں کر رہے ہیں. اس زمانے میں جس کے جتنے لسنر ہیں, جس میں جتنی کم عقل ہے اس کے اتنے زیادہ لسنر ہیں, بیکاز وہ زیادہ فیسنیٹنگ ہے.
1: آپ پہ تو بہت عقل ہے ماشاءاللہ,
0: بہت عقل میرے. یہ عقل روز کرنی پڑتی ہے, یہ عقل روز کمانی پڑتی ہے, یہ ہے نہیں. روز صبح آپ اٹھتے ہیں, روز صبح جیسے آپ کو آج کے دن کمانا پڑتا ہے, روز ایکسرسائز کرنی پڑتی ہے, روز پریکٹس کرنی پڑتی ہے جو آپ اگر ریاض کرتے ہیں, یہ کسی کی میراث نہیں ہے. سمجھ رہی ہیں؟ میں نے ایسے ایسے عقل مندوں کو ایسی ایسی بیوقوفیاں کرتے دیکھا. اسی لیے کہتے ہیں نا یہ جو محبت کا نشہ ہے, عقل مند اور بے وقوفوں کو ایک ساتھ چڑھتا ہے. عقل کسی کی میراث نہیں ہے, کسی کا حق نہیں ہے, یہ چوائسیز ہیں. آپ وہ چوائسیز کرتے رہیں گے لمبے عرصے کے لیے, آپ کی عقل مندی نظر دکھتی جائے گی. آپ وہ غلط چوائسیز کرتے جائیں گے, آپ کی بے وقوفی دکھتی جائے گی. ان کو اگر ایسے دیکھیں گے تو انسان اپنے آپ سے باہر نکل آئے گا, کیونکہ ہو سکتا ہے آپ کی یہ بات سن کے یا کسی اور بندے کی بات سن کے میرے دماغ میں کسی دن یہ بات آ جائے میں عقل مند ہوں, لیکن تھوڑی ہی دیر بعد میں کچھ ایسی چیز کرتا ہوں, کوئی ایسی بات کہتا ہوں, کچھ کرتا ہوں, وہ خود بہت کافور ہو جاتا ہے کہ نہیں بھائی یہ تو ہر تھاٹ کے اوپر ایک عقل کی تھاٹ ہے, ایک بے وقوفی کی, میں اٹھا کون سی رہا ہوں؟ عقل کے رشتے ہیں, بے وقوفی کے رشتے میں اٹھا کون سے رہا ہوں؟ ریئلٹی کن چیزوں کے اندر ہے, یہ ہر وقت یہ ٹیسٹ چلتا رہتا ہے. تو کبھی آپ عقل کی چیز اٹھا لیں گے, کبھی آپ بے وقوفی کی چیز اٹھا لیں گے اور کریں گے, لیکن زیادہ تر آپ ہاؤ انکلائن, میلان کس طرف آپ کا زیادہ ہے؟ میلان بڑا اچھا لفظ نہیں ہے نا, کتنا اچھا سا لگ رہا ہے میلان, اس کا مطلب ہے انکلینیشن ٹو ورڈ سم تھنگ, نیچرل انکلینیشن ٹو ورڈ سم تھنگ. بڑے عرصے کے بعد آئے.
1: لیکن آزاد اسی کے ساتھ ایک کوشچن, جیسے آج کل جیسے میں آپ کو اپنا بتاؤں, جب ہم مختلف بات لوگوں کی باتیں سنتے ہیں تو ہر ایک کی بات کو کہیں کہیں نہ کہیں کچھ ٹھیک لگ رہا ہوتا ہے, تو بندہ یہ کیسے ڈیسائیڈ کرے کہ آخر میں کون ہوں, مجھے اس کی بات بھی ٹھیک لگ رہی ہے, اس کی بھی ٹھیک لگ رہی ہے, تو میں خود کیا ہوں, یعنی یہ ڈیسیزن آپ کیسے لیں؟
0: نہیں دیکھیں, اس کی بات اچھی لگ رہی ہے, اس کی بات اچھی لگ رہی ہے, اس کی بات ٹھیک لگ رہی ہے, تو میں ایک انسٹرومنٹ ہوں جو ڈفرینٹ پرسپیکٹو لیتا ہے. اگر میں بائس نہیں ہوں اور میں آئی ایم روٹیڈ ان ریئلٹی اور میں لاز آف نیچر کے ساتھ چل رہا ہوں اور میں پریجڈسٹ بھی نہیں ہوں, تو مجھے ہر بندے کا پرسپیکٹو لینے میں کوئی حرج نہیں ہے. اس کے بعد سوچ لیں, سمجھ لیں. اور ایک بات, دو باتیں یاد رکھیے گا, مشورہ اگر ہے تو کس سے لے رہے ہیں؟ اگر وہ ایکسپرٹ نہیں ہے تو اس سے مشورہ نہیں بنتا, ایک بات, لینا نہیں بنتا, ٹھیک. یہ سمجھنا بہت ضروری ہے, ہمیں پتہ نہیں ہے کون مشورے کے قابل ہے اور کون نہیں ہے. اور اگر کوئی ویسے آپ کو کوئی اچھی بات بتا رہا ہے تو اچھی بات, تو ہر سمے اچھی بات ہے, تو یہ پتہ کرنا. اور دوسرا, وہ اگر کوالیفائڈ ہی نہیں ہے کوئی بندہ تو آپ بے شک اس کی بات نہ مانیں. اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئمز سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد.
2: دعاؤں میں یاد رکھیے گا، زندگی رہی تو پھر ملیں گے، اور سب سے امپورٹنٹ بات، لوگوں کے لیے آسانیاں پیدا کیجیے گا، رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.
3: This program will continue after the break. Continue listening to Inspire FM.
4: Inspire FM.
3: Inspire 105.1 FM.
5: Assalamu alaikum, this is Rizwan Hussain and you're listening to Inspire FM 105.1. Keep it locked on Inspire FM.
6: Visit Luton's biggest halal supermarket, the Grand Bazaar Supermarket on Lee Grave Road. For an unbeatable range of fresh halal meat, poultry, fish, fruits and vegetables from all around the world. And all under one roof. Plus everyday essentials, basic healthcare items and even medicine. Everything you need, all in one place. That's the Grand Bazaar Supermarket, Lee Grave Road, just next door to Shell. Luton's largest international supermarket. Open 7 days a week from 9 a.m. to 9 p.m. And view online at grandbazaarluton.com.
7: Universal Clutches on Cosgrove Way in Luton offer more than just clutch repairs. We also now cover MOTs, servicing, brakes, suspension and vehicle recoveries. We've got you covered whether you drive a manual or semi-automatic car, van or truck. We aim to provide a quick and reliable service. And Universal Clutches are an AA and RAC approved garage. For a reliable service you can trust, call 01582 876 300 or find Universal Clutches on Google, Instagram and Facebook.
8: Assalamu alaikum, my name is Sumay and I am 7 years old and I am going to be Surat al-Shams. والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها والليل إذا يغشاها والسماء وما بناها والأرض وما طحاها والنفس وما سواها فألحمها فجورها وتقواها قد أفلح من تزكاها وقد خاب من دساها كذبت ثمود بطغواها إذ انبأت أشقاها فقال لهم رسول الله ناقة الله بسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها.
9: At Blenheim Medical Centre in Luton, we provide expert male circumcision, Katna, Sunnate, Muslimani services for religious and cultural needs. Dr. Mohammed Safdar, consultant urologist, provides these services with a focus on patient safety and dignity in a professional NHS clinical setting. To discuss your requirements, call 07588 206 806 or visit biscotegrouppractice.co.uk.
10: Water is life, yet for millions of people, clean and safe water is still out of reach. Without it, communities face disease, hardship and daily struggle. For just £150, you can install a water hand pump in Pakistan or Bangladesh, providing clean water for a whole community. Call 0121 446 5682 or visit islamichealth.org.uk to donate.
11: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is I am Khalid. You are tuned in to the Rise and Shine show with Tariq. Keep it locked.
12: Does your car sound like this on the school run? Want to change that? Then tune in to the Rise and Shine show with Brother T. Sing along to awesome nasheeds, answer our puzzling riddles, and tell us what you think of our newest event. The Rise and Shine show, every weekday from 7 a.m. to 9 a.m.
3: From the studios of Inspire FM, the time is now 12:30.
0: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے. Only on Inspire FM.
13: ہا Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
0: Aur agar dil maan raha hai kisi cheez ke, dil badi kamal cheez hai. Hame dil ko abhi tak istemal nahi kiya, isliye Rab kehta hai main dil badal deta hu. Usne kabhi nahi kaha main dimag badal deta hu. ठीक है, अभी साइंस बता रही है ना, न्यूरॉन्स भी हैं और ये है और वो है, और वो फिर बहुत सारे और रीजंस भी बता रहे हैं कि जी उसका इससे ताल्लुक है, उसका उससे ताल्लुक है, लेकिन रब का दिल पे बहुत जोर है. इसकी मतलब इमोशनल साइड भी इंसान की हो सकती है जो बहुत पावरफुल है, उसको हमने वीक कर दिया है. कभी कभी आपने देखा होगा जो लोग बहुत इमोशनल होते हैं वो ज़िंदगी को बार बार उठ के खड़ा होके बना लेते हैं, बिकॉज जो आग है इमोशंस की, इसको सही तरीके से इस्तेमाल करना हमको आना चाहिए. अगर आप ये कर लेते हैं तो बहुत कमाल कर सकते हैं. तो इसीलिए अगर कभी कभी आपको लोगों की बात लगती है, और एक और चीज़ याद रखिएगा, ट्रैक रिकॉर्ड क्या है बंदे का जिसकी आप बात सुन रहे हैं, बहुत इंपॉर्टेंट. आज तक मैंने कितने लोगों के बारे में, मैं आपको मज़े की एक बात बताता हूँ. पिछले मेरा एक दोस्त है, पिछले दिनों वो उसने अपनी हैबिट ठीक कर रहा है और बहुत सारे डिबैकल्स उसने लाइफ के देखे हैं, बहुत ऊंच नीच हुई है क्योंकि उसका बबल कभी भी सेंटर नहीं था. ही वॉज नेवर अ बैलेंस्ड पर्सन, बच स्कूल के ज़माने का मेरा दोस्त. तो उसने कहा जी मैं ये शुरू करना चाहता हूँ, ये कर, काफ़ी सालों से कह रहा था. मैंने पहले बहुत जोर दिया, फिर मैं पीछे हट गया. मैंने कहा जब करना होगा अपने वक्त पे करेगा. फिर एक वक्त आया जब उसने सारी चीज़ें आजमा ली, सारे दिमाग के घोड़े दौड़ा लिए, जब उसका कुछ नहीं हुआ तो देन ही स्टार्टेड टू चेंज. एंड देन कुछ चीज़ें उसने, उसको मैंने कहा था जब तक ये जगह नहीं छोड़ोगे, ये ऐसे नहीं करोगे, वैसे नहीं करोगे, तब तक कुछ नहीं होगा. एंड फाइनली ही मेड, बहुत मुश्किल था वो चेंज करना, बट उसने किया. कमेंडेबल काम है, शायद मैं उसकी जगह होता ना कर पाता, लेकिन उसने किया. तो अब उसने कुछ चीज़ें करना शुरू, खाने पीने पहले शुरू किए, जहन बनाना शुरू किया, मोटिवेशन के लिए चीज़ें उसने अपनी शुरू की. अब वो बहुत बेहतर, जो 3 सालों में जो बर्बाद हुआ था वो दो तीन महीने में वो सारी बर्बादी वापस आ चुकी है. इतना बेहतर उसकी ज़िंदगी हो चुकी, मेहरबानी है उसकी, उसने समझा और माना, और जो कुछ उसके बाद उसने किया तो उसी ने ना, आप क्या कह सकते. तो वो उसने कहा जी मैं अब ये खा रहा हूँ. तो उसने कहा मैं फलां, मैंने तेरे कहने पर वो भी, मैंने उसको तस्वीरें भेजेंगे, ये चीज़ें ट्राई कर. तो उन चीज़ों में उसने कहा मैं ये खा रहा हूँ, ये तो तस्वीरें वो भेज रहा था. फिर एक दिन उसको मैंने कफीर का भेजा, उसको मैंने कहा था देन गट बैक्टीरिया जो है, वैसे उसमें 4 स्ट्रेन्स हैं और उसमें 12 से 13 स्ट्रेन्स होते हैं, तो कफीर मैं पीता हूँ तू भी पी. तो उसने कहा हाँ ठीक है मैं पीता. और उसके बाद उसने कहा मैं ये कर रहा हूँ, एक दिन मुझे लिस्ट आई मैं ये कर रहा हूँ. तो उसको मैंने कहा सच लिख, या जो भी बातों में उसको भी मैंने कहा, तो कहते मैं हाँ ये कर रहा हूँ. मैंने कहा नहीं तू कफीर नहीं पी रहा. तो कहते ये कैसे बता सकता है कोई कि एक आदमी इतने में से कि तू कफीर नहीं पी रहा. मैंने कहा क्योंकि मैं तेरी नेचर जानता हूँ, मुझे पता है तू अपने पे ज़रा सी भी तकलीफ़ बर्दाश्त नहीं कर सकता. कोई भी चीज़ तेरी तबीयत के ख़िलाफ़ है, चाहे वो कोई बंदा भी कहे तेरे लिए अच्छी है, तू कभी नहीं करेगा. तेरी सेंस ऑफ स्मेल तक तू उसको सूंघना भी नहीं चाहेगा, इसीलिए तेरी ज़िंदगी में बहुत सारी तकलीफें और परेशानियाँ. अब सच बता तूने कफीर पिया. कहते नहीं. कहते उसके बू ऐसी थी मैं नहीं पी सका, मैंने हल्का सा घूंट लिया मुझे उल्टियाँ आ गईं तो मैंने नहीं पी सका, और उसके बाद मैं वैसे ही कह रहा हूँ ठीक है. तो लेकिन वो कह रहा है कि कैसे ये बात, बंदा कैसे बात बता सकता. इसलिए कि जब आप किसी को, किसी की, मैं पर्सनल नहीं हूँ इस बात को लेके, लेकिन मैं नेचर जानता हूँ. मुझे एग्जैक्ट जब लोग कहते हैं ना फलां बंदे ने ऐसे कह दिया, तो उसको मैं कहता हूँ आपने उनको मेरी ये बात बोली. बहन में, फैमिली में भी कहते हैं, मैंने कहा आपने ये कहा तो कहते हैं नहीं. तो मैं कहा जब आपने ये नहीं कहा तो वो कह सकता है एक बात. फिर मैंने कहा इसी तरह बोला था उसने, आगे से ऐसे ही बोला था या इस तरह कहा था. तो आगे से कहते हैं नहीं उस तरह नहीं, इस तरह खात. तो वो कहते हैं आपको इस नेचर जैसे नहीं बदल, जैसे रब की नेचर जब आप समझ जाएंगे. उस दिन मैंने पिछले शो में क्या कहा था, जिंदगी बदली हमारी रब की नेचर को समझने से. उसकी नेचर है एक उसकी कुदरत को भी नेचर कहते हैं, और एक उसके मोड ऑफ ऑपरेशन को नेचर कहते हैं. दूसरा नेचर है दुनिया का जिसमें हम रहते हैं, ये एक नेचर के ऊपर खड़ी है. और तीसरा नेचर है बंदे का. अब इसको जानना बहुत ज़रूरी है, क्या जिसको मैं अपनी नेचर समझता हूँ वो मेरी इंस्टिंक्ट्स हैं, क्या वो मेरी लर्नड हेल्पलेसनेस है, क्या मेरी वो हैबिट्स हैं जो मैंने दुनिया से उठाई हैं, या माँ के पेट से शुरू हो जाती हैं हैबिट्स जो पुराने जेनेटिक्स से आपके अंदर आती हैं, या वो दुनिया में आप देखते हैं, ये वो हैं, या मेरी असल जो है, मेरा असल नेचर, मेरा रूह जो है वो कैसा है, उसको क्या बुराई करके खुशी होती है या अच्छाई करके खुशी होती है. फिर आप एक्सपीरियंसेस करते हैं इन तमाम चीज़ों की. इट्स वेरी रेयर कि जब आप कोई कंक्लूजन निकालें, इट्स वेरी रेयर कि जब आप खुदा के कानून को सामने रखें और फिर आप चीज़ बनाएं तो वो चीज़ गिर जाए, या आप कानून ने कुदरत को सामने रख के रिश्ते बनाएं और वो टूट जाएं. इट्स वेरी वेरी रेयर. और उसमें अगर आपने تمام ایلیمنٹس ڈالے ہوئے ہیں. اس میں سرپرائز کا ایلیمنٹ بھی آپ نے ڈالا ہے, اس میں فری ول کا ایلیمنٹ بھی آپ نے لوگوں کی ڈالا ہوا ہے, اور آپ کی لوئسٹ ترین ایکسپیکٹیشنز ہیں, لوئسٹ بھی نہیں لوئسٹ ترین ایکسپیکٹیشنز ہیں, تو آپ مضبوط ہوتے جائیں گے آہستہ آہستہ. کوئی بھی نہیں ہوگا, آپ ادھر ادھر دیکھیں گے نہیں, آپ کو پتہ ہے آپ ہیں, آپ نے اپنا کام صحیح کیا. جس کو پتہ ہے اس کو پتہ ہے, وہ 10-20 سال کے بعد بھی واپس آ جاتے ہیں لوگ. اور کئی لوگ ایک زمانے میں آپ کو پتہ ہے اسی شہر میں شو کیے جاتے تھے, بول کے لب آزاد ہیں تیرے بند کرانے کے لیے, پھر بعد میں وہی لوگ اس شو کو سنتے بھی تھے, اس کے بارے میں اچھی بات بھی کرتے تھے, پھر وہ یہاں شو بھی کرتے تھے. ٹھیک ہے, تو میں نے صبر صبر, اس شو میں ایسے ایسے لوگ بھی آئے ایک وقت میں جو اس شو کے ساری دنیا کو بتاتے تھے ہم یہ شو سنتے ہیں فلاں شو سنتے ہیں, پھر وہ لوگ بھی آئے جنہوں نے کہا کہ اس میں یہ ہوا وہ ہوا, آزاد صاحب ایسے نہیں ہیں ویسے ہیں فلاں ہیں, پھر وہ لوگ میں نے انتظار کیا 5-7-8-10 سال, وہ ایک دن آنے آئے انہوں نے کہا میری سے غلطی ہوگی, ٹھیک ہے, پھر بھی میں نے کچھ نہیں کہا ان کو, میں نے کوئی بات, انہوں نے کہا مجھے ایسے کون کر لیا گیا ویسے کر لیا گیا مجھ پہ یہ کر دیا گیا جو بھی تھا, کوئی بات نہیں. پیچھے ہٹ کے دیکھیں ایکچوئل میں بہت ساری چیزیں میٹر ہی نہیں کر رہی. ہمیں خام خواہ لگتا ہے کہ میرا سروائیول کا موڈ آ گیا ہے, یہ رب مجھے مختلف چیزیں میرے ارد گرد کر کے دکھاتا ہے کہ کون کتنی جلدی گھبرا جاتا ہے, کون اپنے آپ کو ایجوکیٹ نہیں کرنا چاہتا, کون انسان جو ہے وہ آپ کا ہے اور کون آپ کا نہیں ہے. اور دیکھیں دکھ تب کریں نا آپ کسی انسان کا, میرا نہ ہونے کا میں دکھ تب کروں جب میں یہ کنفرم بتا سکتا ہوں کہ وہ انسان اپنا ہی نہیں, وہ اپنے لیے عذاب ہے, وہ اپنے لیے پریشانی ہے, وہ اپنے لیے مسلسل دکھ تکلیف لائے گا. تو ایسے آدمی کے جانے کا مجھے دکھ کرنا بنتا ہے؟ سچ بتائیں
1: نہیں.
0: اتنا آسان ہے دکھ, جب ہی ہم دکھ کا شو کریں گے, آپ نے یہ والا پوائنٹ مجھے یاد کرانا ہے, کرائیں گی یاد؟ میں بھول جاتا ہوں, آپ کو پتا ہے میں بھلکڑ ہوں تھوڑا سا.
1: نہیں انشاءاللہ.
0: ایک شو میں نے کچھ دن پہلے, پچھلے سال سے بھی پچھلے سال کی بات ہے, میں نے کہا تھا دکھ لوگوں کو بڑا مجھے یہ دکھ ہے وہ دکھ ہے, اچھا جو یہ نہیں بھی کہتے نا ان کے دکھ سننے والے ہوتے ہیں, بڑے دکھی ہیں وہ, انہیں پتہ ہی نہیں ہے. کیونکہ جب آپ نے دنیا کے سٹینڈرڈز کو میچ کرنا ہے نا, پھر بچو جی یہ دکھ کبھی ختم نہیں ہوں گے. میں گزار چکا ہوں 32 سال کا عذاب, ٹھیک ہے, دنیا کے سٹینڈرڈز, آپ کے ماں باپ کے بنائے ہوئے سٹینڈرڈز ہوا میں کھڑے ہیں, سب جھوٹ پہ, انہیں کچھ پتہ نہیں ہے بیچاروں کو, ان سے پہلوں کو بھی کچھ پتہ نہیں ہے, 400 سال کسی کو کچھ پتہ ہی نہیں تھا. لوگ نئے زمانے میں آ رہے تھے, نئی نئی چیزیں ہو رہی تھیں, نئی نئی انوینشنز ہو رہے تھے, بس کمپیٹیبل ہونے کے ساتھ ساتھ جو کچھ بھی کر سکتے تھے انہوں نے وہ کیا, انہوں نے دماغ کو استعمال ہی نہیں کیا, بیسک نیڈس سے وانٹس پہ چلے گئے, بیسکس بھی نہیں لوگوں کے پاس تھے وہ جب ملے, جس اسپیشلی ہم جس جگہ پہ ہم تھے. تو یہ دکھ ایکچوئل میں دکھ کیا ہوتا ہے اور انسان کو کیا دکھ ہونا چاہیے, اس کا کسی کو کوئی دکھ نہیں ہے, وقت ضائع ہو رہا ہے, کوئی دکھ نہیں. خام خواہ لوگ لڑائی ڈال کے بیٹھ گئے ہیں, لڑائی ڈالتے ہیں, لڑائی گھروں میں لڑائیاں کر رہے ہیں جاہلوں کی طرح, ایموشن ضائع ہو گئے. ایک ہی زندگی ملنی تھی, صرف ایک. اتنے میرے مجھ سے جتنے عزت پیار محبت لوگ کرتے ہیں نا, میں ان کی زندگیوں میں, مطلب ان کے گھروں میں, ان کے فیملی میں, ان کے دماغوں کے اندر جنتیں بنا سکتا ہوں اکیلا میں صرف, لیکن وہ مجھے نہیں بنانے دیں گے. یہی سے میں نے رب کو پہچانا کہ آپ کے اختیار میں کچھ نہیں. اب مجھے سمجھ آتی ہے, حضرت علی کہتے تھے کہ نا میں نے اپنے ارادوں کے ٹوٹنے سے رب کو پہچانا, کچھ نہیں ہے کسی کے پاس, سب اکیلے ہیں, اسی لیے تو اتنے ڈرپوک ہیں, اسی لیے تو ہر بندے کا سروائیول موڈ آ جاتا ہے, اسی لیے تو سب کو خوش رکھنے کے چکر میں ہیں. پھر کہتے ہیں دنیا ہے کیا کریں, ارے بھائی میں بھی اسی دنیا میں رہتا ہوں, سن آپ مجھے رہیں, چلنا آپ میرے طرح چاہ رہے ہیں, خوش آپ میری طرح رہنا چاہتے ہیں, مطلب عزتیں آپ میری کر رہے ہیں, لیکن رہ آپ ویسے رہیں جیسے آپ کہتے ہیں جی, کیا کریں, ابھی کچھ بھی نہیں ہوگا. اسی طرح کرتے کرتے چھن کے کام چھننی ہے, چھن کے صرف اوپر پتھر رہ جائیں گے سارے, گند مند چھان پورا رہ جائے گا, اصل آٹا نیچے ہوگا جس سے آپ نے زندگی کی روٹی بنانی ہے. کچھ بھی نہیں ہوگا, کچھ بھی نہیں ہوا, میں کہاں سے چلا تھا, کچھ نہیں تھا, میرے پاس امریکہ آیا تھا, میرے پاس 5700 روپیز تھے, ایک روپیہ میں نے گھر سے واپس نہیں لیا کبھی, جو کمایا تھا اپنے زمانے کا آدھا وہاں لیا, آدھا یہاں اور آدھا یہاں, تو وہاں سے میں یہاں تک آ گیا. کسی آدمی نے پیسے کی کوئی سپورٹ میں نے اگر کبھی کس سے لی ہو, یا جب تک کوئی بزنس یا کوئی کام نہ ہو اور اس میں وہ شامل ہوتے, فائدہ ہوتا تو وہ بھی شامل ہوتے, نقصان ہوتا تو وہ بھی ہوتے, تو ایکچوئل میں خام خواہ کے ڈر, اسی ڈر نے ہم کو باندھا ہوا, اور انکپیسیٹیٹنگ فیئرز ہیں یہ. ہم اپنے آپ کو ہی نہیں پہچان پائے, ہم اپنا پوٹینشیل ہی نہیں پہچان پاتے, ہمیں لگتا ہے ہماری اولاد ہماری ہے. ویٹ اینڈ سی, بہت جلدی پتہ لگ جائے گا آپ. ماں باپ ایسی ایسی باتیں کرتے ہیں, ایسی ایسی حرکتیں کرتے ہیں, بندے کو سمجھ نہیں آتی. ایسی ایسی اولادیں میں دیکھ رہا ہوں, اتنے اچھے اچھے لوگ ہیں جو ماں باپ کے ساتھ احسان کرنے کی, نیکی کرنے کی کوشش کر رہی ہیں, ان کو مطلب ناکو چنے چمبا رہے ہیں اور بیچارے وہ پٹ رہے ہوتے ہیں کہ یہ کیوں کر رہے ہیں ہمارے ساتھ, کیونکہ انہوں نے, اور وہ بھی ان کے ساتھ اتنے خوار ہو رہے ہوتے ہیں اور کہہ رہے ہوتے ہیں ہم خدا کے لیے ڈر رہے ہیں. کس بات سے ڈر رہے ہیں آپ؟ خدا نے تو کہیں نہیں کہا ایسا کرو, تو کہا ہی نہیں کہ کوئی بندہ ناجائز بات کرے تو مان لو. ناجائز کے ساتھ اگر آپ چلتے ہیں تو آپ کمزور آدمی ہیں, ویک ہیں, آپ کھڑے نہیں ہو سکتے. آپ پچھلے, میں جب سے مجھے سمجھ آئی ہے ان تمام باتوں کی, پچھلے 10 سال میرا ٹریک ریکارڈ اٹھا لیں, میرے خون کے رشتوں سے لے کے کسی بندے کے رشتے تک بھی اٹھا لیں, اور مجھے بتائیں کہ میں نے ان کو کب نہیں بتایا کہ سچ یہ تھا, کب نہیں بتایا ان کے کیا پرابلمس ہیں, کب نہیں بتایا میرے میں کیا ویکنیس ہے اور میرا کیا پرابلم ہے. جتنے لوگ نے نہیں بتایا آج تک, کتنے لوگوں نے مجھے نہیں بتایا کہ ان کے یہ یہ یہ یہ پرابلمس ہیں, وہ آج بھی اپنے آپ سے جھوٹ بولتے ہیں. وہ میرے سے سن کر چپ ہو جاتے ہیں, آگے سے نہیں ایسے نہیں ایسے نہیں کہہ کے پھر 2 سال 5 سال 10 سال بعد مجھے کہتے ہیں ہاں یہ ایسے ہی تھا, یہ ایسے ہی تھا, میرا ٹائم ضائع کر رہے ہیں. آج بھی سب کے سب میرے ارد گرد ڈرپوک ہیں, جھوٹے ہیں. جھوٹے نہیں کہ جان بوجھ کر نہیں, انہیں پتہ ہی نہیں ہے, اپنے آپ سے وہ جھوٹ بولتے ہیں. وہ سمجھتے ہیں کہ اگر یہ سچ بول دیں گے تو پتہ نہیں کیا آفت آ جائے گی. کچھ بھی نہیں ہوگا, کچھ بھی نہیں ہوگا. آزاد ہو جائیں گے, سکون میں آ جائیں گے, خوش ہو جائیں گے, کھل کے کھیل پائیں گے, اور اس کے بعد دیکھیں آپ کو پتہ لگ جائے گا کون آپ کا ہے کون نہیں ہے. اور یہ بات کہ ہم سہ نہیں پائیں گے, آپ بہت کچھ جہالت کا عذاب روز سہتے ہیں آپ. ریئلٹی ٹھیک ہے, بدبو میں رہ رہ کے آپ, گٹر میں رہ رہ کے ہم لوگ, ہمیں بدبو آنا بند ہو گئی ہے. جس دن خوشبو آپ سونگیں گے آپ کے دماغ کو چڑھ جائے گی, اور پھر آپ نروانا میں ہوں گے جو ساری زندگی لوگ کوشش کر رہے ہیں. ایک آدمی خود سوچے, مجھے تو, میں تو فلم کر لوں گا, رائٹنگ کر لوں گا, میں اسٹیج پلے کر لوں گا, مجھے تو لوگ کہتے ہیں یہ ہیں آپ, وہ ہیں, فلاں فلاں ہیں, یہ ساری باتیں میں تو بڑے آرام سے کر سکتا ہوں, نظمیں لکھ دوں گا, ٹی وی پہ کام کر لوں گا, فلم میں کر لوں گا, میں کچھ بھی کر لوں گا. یہ والی اصل باتیں ہیں جو آپ کو پتہ ہونی چاہیے, جو اصل یہ وہ بات ہے جو کرنے کی ہے. یہ فرض کریں, سجاد یہ بتائیں, یہ میں آپ کو ساری باتیں نہ کروں نہ بتاؤں, میرے اسٹیٹس پہ کوئی فرق پڑتا ہے؟
1: نہیں.
0: میرے پیسوں پہ کوئی فرق پڑتا ہے؟
1: نہیں.
0: میرے جو کام, جو جس قسم کے لوگ ہیں, ابھی میں ایک دو بڑے کام کرنے جا رہا ہوں, آپ دیکھیے گا جتنے لوگ مجھے نہیں جانتے وہ بھی جاننے لگ جائیں گے, اس سے مجھے کیا ملے گا؟ مجھے تو ابھی بھی تو 2-4-10 لوگ میرے لیے بہت ہیں, اس سے اوپر ویسے بھی میرے لیے کراؤڈ ہے, تو وہ مجھے جان لیں گے تو کیا ہو جائے گا؟ اور پھر یہ باتیں بھی شاید وہ سن لیں کبھی. یہ میں اس لیے یہ کام کرتا ہوں کہ چلو 2-4 لوگ جان جائیں گے تو کم از کم میرے اصل, جو میں اصل میں ہوں, اس کی طرف آ جائیں گے. فلمیں لکھ کے, باتیں کر کے, چیزیں کر کے, ریئلٹی کچھ نہ کچھ بات کر کے, تو میں ان کو یہاں لے آؤں گا کہ بھائی اصل بات یہ ہے کرنے اور سمجھنے کی, باقی سارا کاروائی ہے ساری کی ساری. ایک دن میں ہوں گا, جب مر ہی جانا ہے, یہ آواز ہی نہیں رہے گی, یہ بندہ ہی نہیں رہے گا. اب میں لوگوں کی پرانی فوٹیج دیکھتا ہوں جو لوگ چلے گئے اس دنیا سے, ان کی آواز رہ گئی ہے صرف, یا ان کا جو ویڈیوز رہ گئے ہیں, تو آپ کی اور ہماری اس پوری گرینڈ اسکیم کے اندر اتنا ہی کام ہے کہ جو وقت اور جو ٹائم, جو چیزیں ہمارے پاس ہیں, اس کو شیئر کرنا, اسی سے ہی کچھ بنے گا. اور اپنی مرضی سے, میں آپ کی مرضی پہ نہیں چل سکتا, اور آپ بھی میری مرضی پہ نہ چلیں, آپ کی مرضی ہے, جو دل چاہتا ہے آپ کریں, لیکن بیسک چیزوں کو تو جانیں, خود کو جانیں, اپنے آپ کو پہچانیں, پھر دیکھیں کیا ہوتا ہے. میں کسی بھی, جو اپنے آپ کو پہچانتے بھی ہیں لوگ, ایک مزے کی بات آپ کو بتاؤں, میں اپنے ارد گرد جتنے لوگوں کو جانتا ہوں جو اپنے آپ کو, وہ ہائپر سینسٹیو ہیومن بینگس ہیں, وہ اپنے بارے میں سب کچھ جانتے ہیں, لیکن آپ کو پتہ, اور سب کو پتہ ہے کہ وہ ڈفرینٹ ہیں, دے آر ڈفرینٹ پیپل. انہوں نے اتنے سالوں کی مار کھانے کے بعد, رشتے, پیسے ضائع کرنے کے بعد, ایموشن ضائع کرنے کے بعد, اپنے آپ کو جاننے کے بعد, اور یہ شو سننے کے بعد, اور میری دوستی میں, تعلق میں, رشتوں میں, اب اپنے آپ کو اچھا خاصا جان لیا, ٹھیک ہو گیا, اس سے پہلے بھی اور اس کے بعد بھی. آج بھی آپ کو پتہ, اور یہ ڈفرینٹ ہیں, وہ یہ جانتے ہیں. آپ کو پتہ ہے وہ پہلی چیز جو, جب بھی میں ان کو دیکھتا ہوں, ملتا ہوں, بات کرتا ہوں, یا میرے ساتھ وہ شیئر کرتے ہیں دنیا میں سے کہیں سے بھی, مجھے جب ڈفرینٹ لوگ شیئر کرتے ہیں, آپ کو پتہ ہے یہ تمام ڈفرینٹ لوگ جو تکلیف میں ہیں کافی, اور آگے بھی تکلیف میں رہیں گے, لیکن آپ کو پتہ ہے کیا ریزن ہے, یہ اب بھی ایک چیز کیا کرنا چاہتے ہیں,
1: کیا ڈالنا,
0: یہ لوگوں سے ایکسیپٹ ہونا چاہتے ہیں, اور یہ واپس کامنر بننا چاہتے ہیں. کتنی تکلیف دے باتیں اپنے آپ کو جان لینے کے بعد, یہ ہر وہ کام کرنا چاہتے ہیں جو ان کے لیے ہے ہی نہیں, ये वो रिश्ते बनाना चाहते हैं जो ये कभी नहीं चला पाएंगे, ये वो टैलेंट हासिल करना चाहते हैं जो उनका है ही नहीं, ये वहाँ झंडे गाड़ना चाहते हैं जो उनका जगह ही नहीं है। ये है वो दुख जिसकी वजह से सारे लोग जानने के बाद भी नहीं जानते और उन चीज़ों की ख्वाहिशें रखते हैं जो उनके रास्ते पर ही नहीं है। और ये घूम फिर कर इतने पढ़े लिखे लोग, इतने इंटेलिजेंट साइकोलॉजिस्ट, इतने बड़ी बड़ी डिग्रियों वाले लोग, इतने बड़े बड़े मोटिवेशनल स्पीकर, रिलीजियस स्पीकर, ये घूम फिर के जब मेरे पास हम जब आपस में मिलते हैं तो सिर्फ यही क्यों दुखी परेशान और तकलीफ़ में होते हैं? मुझे तो कभी नहीं देखा इन्होंने दुखी तकलीफ़ में या परेशानी में, क्योंकि वो एक बात जो ये नहीं करना चाहते, ये नहीं मानना चाहते कि ये डिफरेंट है, ये दोबारा नॉर्मल हो गए, लोगों से एक्सेप्टेंस चाहते हैं, सोसाइटी से एक्सेप्टेंस चाहते हैं, और ये वो चाहते हैं जो ये चाहते हैं, और वो नहीं हो सकता, पैकेज डील में वो चीज़ है ही नहीं। तो ज़िंदगी वैसे बनाएं जैसे आप जी सकते हैं, जैसे आप खुश रह सकते हैं, और वो चीज़ें जो आपको नाखुश रखेंगी, थोड़ा सा वक्त रह गया हम तो क्योंकि अभी यू नो 40 के बाद सारा काम बोनस पे, मैं तो गिनना, आपको पता है मैंने गिनना ही छोड़ दिए साल, क्या
1: फायदा?
0: ये आप लोग कहते हैं लेकिन आपको मेरे सुबह सुबह घोड़े गिट्टों की चिरिंग चिरिंग की आवाज़ें नहीं आती ना मैंने रहना अपने साथ, मुझे पता है मैं कितना जवान, ऊपर से ये ऊपर के देख दुख में ना जाए, अंदर से काम बहुत पुराना हो गया है। अब तो लोग ये भी नहीं कह सकते कि किसी ने उस दिन मुझे कहा जी आप बड़े हैंडसम आदमी, मैंने कहा आपने हमारी जवानी नहीं देखी, उसके सामने तो ये खंडन है तो बड़ा हंसे, वो कहते हैं नहीं आपकी तरह तो फलाम बनना चाह रहा है मेरा बेटा या फलाम बंदा बनना चाहता है, मैं हंस पड़ा, मैंने कहा उसको नहीं पता फिर हमारी जवानी, तो हम ऐसे हंसते रहते हैं क्या मतलब क्या जवानी होगी हमारी, क्या मतलब जवानी में तो याद है आपको गांव में क्या कहते थे, जवानी में तो गधा भी खूबसूरत होता है याद है पठानों में भी कहते हैं जवानी खुद खूबसूरती का नाम है, वो तो जवानी में तो कोई भी खूबसूरत होता है तो इसीलिए सारी कार्रवाई है बीच में से, हम वैसे हंस खेल लिया करें, लोग जब प्यार मोहब्बत से कुछ कहते हैं तो कॉम्प्लीमेंट ले लेना चाहिए हंस खेल के। आपने अपने अगले पिछले सारे अपने जो है ना वो गिले शिकवे दूर कर दिए लोगों से, ठीक है चले आखिर में ना आखिर में क्योंकि ये स्पेशल शो है तो कुछ लोगों के कुछ क्वेश्चंस वगैरह हैं जंग से रिलेटेड और इन बातों को डिपेंड करता है, अगर किसी की कॉल आ गई तो उसके बारे में बहुत सारी रिपोर्ट्स हैं, बहुत सारी चीज़ें लोगों को नहीं पता जिन चीज़ों के बारे में, और मीडिया के बारे में क्वेश्चन एक आया पड़े मेरे पास कि जंग से ही रिलेटेड है, तो मैं थोड़ा उसके बारे में बात करता हूँ, ठीक है। नाइस ऑफ यू मैम, थैंक यू वेरी मच। लेडीज एंड जेंटलमैन, सुन रहे थे आप हमारी को होस्ट डॉक्टर साहिबा को, बांका सजीला, एक बांका कितना सही फिट आया वैसे, एक बांका और दूसरा सजीला, दोनों साथ आपकी खिदमत में हमने एक घंटा की ये जो डिस्कशन पेश किया जी, उम्मीद करते हैं इससे कुछ ना कुछ आपको समझ आई हो, कि नहीं आई हो कोई बात नहीं, हम इधर ही रहते हैं और चीज़ें सारी रिकॉर्ड, जो सवाल पूछे गए हैं जी जंग से रिलेटेड और मामलात और हालात से रिलेटेड, तो इतना मैं क्योंकि ये लंबी बात है, इसमें बहुत सारी चीज़ें जो मीडिया, मैं आपको कुछ ऐसी बातें बताऊंगा किसी एक शो में इंशाल्लाह, जब ये इस पागलपन को थोड़ा सा ज़रा सेटल डाउन होने दे, मेरा ख्याल है क्योंकि आज वक्त कम है, आज हमारे मेहरबान आए हुए थे तो हमने उनसे बात कर ली ज़्यादा, और क्योंकि आप लोगों ने आकर वो बात छेड़ी भी नहीं तो इसीलिए हमने वो बात जाने दी, लेकिन इस वक्त जो हालात हैं, जो पागलपन है, उसमें सिर्फ इतना ही आपको बताया जा सकता है कि 90% जितनी भी खबरें हैं वो सब झूठ हैं, ठीक, ये पहली निशानी होती है चीज़ों की, जो कुछ भी कहा जा रहा है, जो कुछ भी बातें हो रही हैं, और ऐसी ऐसी हरकतें हो रही हैं दोनों तरफ से, और ऐसी ऐसी बातें हो रही हैं जो कोई भी सैनिटी, कोई भी सेन एनवायरनमेंट के अंदर सैनिटी कहीं प्रवेल नहीं कर रही है। आप मीडिया अगर सुनेंगे देखेंगे तो आप परेशान हो जाएंगे, और इतना झूठ है, इतना झूठ बोला जा रहा है, और वो सारे अगले दिन जब पता भी लग जाता है आजकल के ज़माने में ना, छोटी छोटी चीज़ें जो हैं उसका फ़ौरन फुटेज बन जाती है, चाहे वो सरहद की इस तरफ हो या उस तरफ हो, जिस चीज़ की कोई फुटेज नहीं है वो झूठ है, बिल्कुल झूठ है। सो और जो सबूत हैं जिन तमाम चीज़ों का, वो तमाम इंटरनेशनल मीडिया के ऊपर मिल रहा है आपको, तो इसलिए आप ये, और सोशल मीडिया बहुत आगे निकल गया, अब गवर्नमेंट किसी भी किस्म की हो उसके झूठ पकड़ना बहुत ही आसान है, और लेकिन इन तमाम चीज़ों के बावजूद बहुत चीज़ों को फ्यूल किया जा रहा है। मैं किसी दिन आपको ना बैठ के थोड़ा प्रैक्टिकली कुछ बातें बताऊँगा, आप हैरान परेशान हो जाएंगे कि एक्चुअली बबल, ये सारे का सारा एक बबल है, और इसके बीच में जो चाय की प्याली में तूफान खड़ा किया गया है, और उसके अलावा इतने लोगों की जानें ले ली गई हैं, اور اس کی کوئی نہ وجہ بنتی ہے نہ تک بنتی ہے نہ کوئی ثبوت ہے کسی بات کا, لیکن جس نے اپنا اپنا ایجنڈا ہوتا ہے اور وہ ایجنڈا کیسے پش کیا جاتا ہے اور کہاں تک ہم میں یوز کیا جاتا ہے جو ہم سوچ بھی نہیں سکتے, اس کے بارے میں پھر آپ سے بات کریں گے. ٹھیک ہے, فرمائش آئی تھی بڑے دنوں سے کہ جی آپ اپنی نظم وغیرہ کوئی نہیں سنا رہے تو ہم آپ کو اپنی نظم ایک سنا دیتے ہیں. یہ فلم میں نے کی تھی آئٹم کے نام سے, وہ فلم کیونکہ جب آپ پاکستان میں کوئی بھی چیز کرتے ہیں تو وہاں پر کوئی چیز وہ اس لیے کرتے ہیں کہ وہ نہ کر سکیں. ٹھیک ہے, کوئی بھی کام جس وجہ سے میں نے یہ فلم کی تھی, ہمارے معاشرے میں عورت کے ساتھ جو مقام ہے عورت کا, جو کاروائیوں میں بتایا جاتا ہے لیکن ریئل لائف میں آن گراؤنڈ سڑک کے اوپر کام کرنے والی جو لیڈیز ہیں ان کے ساتھ کیا ہوتا ہے اور ہم نے بھی دیکھا ہے اور لوگ آپ بھی کرتے ہیں اور وہ کرتے کرتے ورسٹ کو پہنچ گیا ہے, تو عورت کو ایک آئٹم کے طور پہ دیکھا جاتا ہے. اور آپ کی اطلاع کے لیے عرض ہے اس میں آئٹم نمبر بھی ہے, اور کمال بات یہ جب ہم اس کی ڈبنگ کرنے گئے تو آئٹم نمبر پہ فلم کھل رہی ہے. تو جو میڈم تھی انہوں نے میری طرف دیکھا اور انہوں نے کہا آزاد سوچ رہے ہوں, خود انہوں نے مجھے نہیں ڈائریکٹ نہیں کہا, جو بندہ ڈبنگ کرا رہا تھا اس کو انہوں نے کہا آزاد سوچیں گے کہ یہ کیسی فلم بنائی ہے میں نے. تو میں کہا نہیں, جتنا کر سکتے ہیں ٹھیک ہے, فلم کے اندر آپ بہت ساری چیزیں ڈالتے ہیں اور یہ جو آپ نے ڈالا ہے یہ حقیقت ہے, یہ میں خود دیکھ چکا ہوں اپنی زندگی میں, تو اس لیے کوئی ایسی بات نہیں, چلتا ہے یہ سب. تو اس قسم کے اس میں یہ نظم بھی تھی, اور پھر بعد میں کیوں میرا حال ایڈیٹنگ وغیرہ میں اور کیونکہ ٹائم جب ایڈجسٹ کرنا پڑتا ہے تو وہاں پر یہ نظم اس میں سے اب شاید نہ ہو, کیونکہ جب ڈبنگ ہوئی تھی تو اس میں میں نے یہ ڈبنگ نہیں کی اس کی, تو اس سے یہ پتہ چلتا ہے. اور دنیا کا سب سے مشکل کام ایکٹنگ نہیں ہے, وہ ڈبنگ ہے. اور ڈبنگ بھی وہ ایک ایک لائن کو میٹر میں رکھنا, دو دو لفظ بولنا, سردی میں جب آپ کے ہونٹ دانت بج رہے ہوں اور ہونٹ جو ہیں وہ سخت ہوئے ہوں, وہاں پر ڈائیلاگ بولنا اور اس کے بعد کمفرٹنگ سے ڈیلسک میں بیٹھ کے انوائرمنٹ میں وہ سردی کی ایکٹنگ کرنا, اے واز سو ڈیفیکلٹ اور عجیب عذاب. تو پرانے زمانے کے جتنے لوگ تھے, اب تو بہت اچھے انسٹرومنٹ وغیرہ آ گئے ہیں, اس میں آپ بہت ساری لائنز نہیں کرنی پڑتی اور آرام سے چیزیں ہو جاتی ہیں, لیکن دس واز دا ورسٹ تھنگ جو کہ دو دن مسلسل ہم کرتے رہے, اور خیر چیزیں تو ہو ہی گئیں اور امید کرتے ہیں کہ وہ لپ سنک وغیرہ بھی ٹھیک کیا ہوگا. بٹ پہلے نو دن پتہ ہے, نو آٹھ آٹھ سے نو گھنٹے کھڑا رہا میں اور کرتا رہا چیزوں کو, تو پھر اگلے دن میں نے کہا ہیلو بھائی یہ ایسے نہیں ہوگا جیسے آپ کرنے کی کوشش کر رہے ہیں, ماسٹرز آف دا گیم اس کو ایسے کریں اور میں اس کو ایسے کر کے پھر کر کے دکھاتا ہوں آپ کو. تو پھر اگلے دن تین چار گھنٹے میں کام ہو گیا جو پہلے آٹھ نو دن تقریباً 20% بھی نہیں ہوا تھا. تو آپ جب بھی کوئی چیز دیکھتے ہیں سمجھتے ہیں, آپ کو اپنی ویکنیس کا بھی پتہ ہوتا ہے, اپنی ایک آدھ اسٹرینتھ کا بھی پتہ ہوتا ہے, اور پھر آپ پورا آٹھ نو دن پھر آپ کو بڑا برا فیلنگ بھی ہوتی ہے کہ یار یہ مطلب یہ کیا کام ہے جو میں نہیں کر سکتا, تو پھر آپ کہتے ہیں ایک منٹ ٹھہر جاؤ, سوچتے ہیں آپ پیچھے ہٹ کے, کر سکتے ہیں لیکن اس کو ایسے کریں گے تو ہو جائے گا, اور اگلے دن پھر میریکل ہو گیا کہ ہو گیا. وہ اب وہ کیسا ہوا ہے, جب میں اسکرین پہ ویسے دیکھ رہا تھا تو مجھے سب کچھ ہی بہت برا لگ رہا تھا, لیکن وہ فوٹیج بھی اور تھی, اب اس میں میوزک نہیں تھا, گریڈنگ نہیں تھی اور بہت ساری چیزیں نہیں تھیں, تو پھر میں نے پہلے میرے دل میں آیا کہ وہ کی کر بیٹھا میں, لیکن پھر میں نے کہا کچھ نہیں, ایسے انجوائے کرتے ہوئے آپ کو ساتھ ساتھ دل کے ڈر بتاتے رہتے ہیں نا اپنے بارے میں, اچھی اچھی باتیں تو بہت لوگ بتاتے ہیں, سچی سچی نہیں بتاتے, تو سچی سچی سے پتہ چلتا ہے, سچی سچی سے پھر آگے چیزیں اچھی اچھی ہوتی ہیں. ٹھیک ہے, جو کہ ہمیں نہیں کسی نے بتایا اور سینکڑوں سال گزر گئے. چلیں شروع کرتے ہیں یہیں سے ہی. لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. اگلا ہفتہ ہم کچھ چیزوں پہ کام کرنے کی کوشش کر رہے ہیں, فوکس کر رہے ہیں جی ہم, تو فوکس کی سیریز ہم کو چاہیے, ہم بھی سنیں آپ بھی سنیں. امید کرتے ہیں آپ زندگی میں کس چیز پہ فوکس کرنا ہے یہ بھی ہم اس میں سے سیکھیں گے, فوکس کرنا کیسے ہے, فوکس ہوتا کیا ہے, پوری پوری زندگی گزر جاتی ہے ہمیں نہیں پتہ چلتا, تو ہم اس کو پک اپ کرنے کی کوشش کریں گے کہ کیا ہے جی جو جس کی پردہ داری اور فوکس ہی نہیں ہو پا رہا ہم سے, تو ہم بھی فگر آؤٹ کریں گے اس کو. لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, جب واپس آئیں گے تو پھر اگر یہ پاگل پن تھوڑا سا سیٹل ڈاؤن ہو جائے گا, ابھی صرف آپ کو اتنا بتا دوں گا ابھی تھوڑا سا پاگل پن سیٹل ہونے سے پہلے ذرا اچھلے گا اور اس کے بعد باقی چیزیں کچھ بہتر ہوں گی, تو پھر دیکھتے ہیں کیا ہوتا ہے, اور اس کے بعد جو بھی آپ کے کوشچنس ہوں گے ڈیٹیل میں ان کے بارے میں پوری انالیسس کر کے آپ کو دیں گے, اور پھر کوشش کریں گے کہ ذہنوں میں تھوڑا سا سوچنے سمجھنے کی آسانی. لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. علم حاصل کیے بغیر آسانی ہو نہیں سکتی, ریالٹی جانے بغیر حقیقت پسند ہونا, اپنی ایکسپیرینس اس کو سامنے رکھ کے اپنے دماغ اور دل کو استعمال کیے بغیر اگر آپ آسانی چاہتے ہیں تو پھر مرنے مرنے کی تیاری کریں, اس کے علاوہ اور کوئی آسانی نہیں ہے. وہ بھی کافی مشکل کام ہے, وہ بھی کوئی نہیں کرتا, صرف کہتے رہتے ہیں لوگ. ٹھیک ہے, خوش رہیں, انجوائے کریں, اور یہ کچھ سناتے ہیں کچھ بول ہیں, کاش ہم بھی ہوں ایسے. काश आप भी हो सके ऐसे।
2: और यहाँ आज के हमारे इस प्रोग्राम का अख्तिताम होता है जी। दिस इज आजाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us। इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर। आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद। दुआ में याद रखिएगा, ज़िंदगी रही तो फिर मिलेंगे। और सबसे इम्पॉर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।